0: मेहराब पुर ऐं भरपासे जी अवाम लाइ खुशखबरी पेट्रोल जे खर्च मां जान छॾायो ऐं रोज़ जे खर्च खां बचो A1 ऑटोज पुराणी सिंध बैंक बिल्डिंग मेहराब पुर तां सुपर स्टार इलेक्ट्रिक बाइक खरीद करियो स्पेयर पार्ट्स ऐं माहिर मकेनिक जी सहूलियत पिण मौजूद आहे उन सां गॾु सिंध शादी हाल सां गॾोगॾु A1 ऑटोज थरी रोड मेहराब पुर में ब्रांच 2 ते मेट्रो इलेक्ट्रिक बाइक इलेक्ट्रिक रिक्शा पेट्रोल लोडर रक्षा ऐं CNG रिक्शा पिण दस्तियाब आहिनि رابطے لائے ملک خوشی محمد 0302-3295-894 این فیس محمد پہیار 0300-311-8956 A1 آٹوز مہراپور نالو آہی اعتماد جو
1: خوشخبری جرمن ہومیوپیتھک کلینک سامو ودن بوٹا پیٹرول پمپ کوٹری کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون MA DHMS سندھ RHMP اسلام آباد ہومیوپیتھک کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعے چھنچھر آچر سوم

0: It's 3 p.m. This time check is brought to you by
1: White Ish Beauty Cream, Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN News.
3: Brought to you by
4: Super White Rice Collagen Beauty Cream, a product by Aksa Cosmetics Pakistan.
5: सदर आइन मूजिब के पी एम एमरजेंसी गवर्नर आज लगायो फैसलो हमेशा लाइ ना आहे हुकूमत ऐं अपोजिशन मामले ते वेही ॿीहर ॻाल्हियूं कनि हालतूं बहितर थियूं त वज़ीर आज़म खे एमरजेंसी ख़तमु करण जी दरख़्वास्त कंदुसि पाकिस्तान जी सियासत में मुदाख़लत करे रहिया आहिनि दहशतगर्दीअ जी सूरत में भारत जो ऑपरेशन सिंदूर अॼु बि जारी आहे भारत खां पाक फ़ौज हथां तबाह थियल 6 जहाज़ अज़म न थी रहिया आहिनि सभिनी खे मुतहती दहशतगर्दीअ ख़िलाफ़ विहणो पवंदो قومی اسمبلی میں اپوزیشن لیڈر محمود خان اچکزئی حکومت کھا کے پی میں کھیل قدم واپس وٹھن جو مطالبہ کرے چھڈیو قومی اسمبلی کے خطاب کندے محمود خان اچکزئی چیو تا حکومت جا قدم غیر آئینی آئن واپس ورتا وانن بیرسٹر گور چیو تا حکومت جمہوریت راتا ہویو آئے حکومت 58 ٹوبی کے بیئر زندہ کیو آئے اواں چونڈیل حکومت کے گھر بھیڑو کیو سمورا نوٹیفیکیشن رد کیو تھا سمورے پاکستان کے غیر فعال کیو ویو آئے